गुर जिनको सुप्रसन्न नाम हर हृदय निवासा, जिनको गुरु सुप्रसन्न दुरंतर नासा। गुर जिनको सुप्रसन्न मान अभिमान निवारा, जिनको गुरु सुप्रसन्न शब्द लग पव